0: रुखसाए हैं, मुझे कहते हैं आज ये रुखसाए आपका और मेरा साथ पूरी पूरी एक बजे तक का। और आप लोग मुझे ज्वाइन कर सकते हैं कॉल्स के थ्रू। कॉल करने के लिए हमारा लाइव कॉलिंग नंबर है 03000113488। इसके ऊपर कॉल कर रहे हैं आप लोग, सो कॉल्स मुझे आना शुरू भी हो चुकी हैं। सो नेक्स्ट कॉलर, हेलो। वालेकुम अस्सलाम, कौन कहाँ से? जी हम बलोच भाई, कैसे? ठीक ठाक,
1: अल्लाह का शुक्र।
0: ओके, टंग ट्विस्टर सुनाए, बोलेंगे?
1: नहीं, आप इसको रिपीट कराएंगे?
0: रिपीट करूँ मैं? अच्छा चलो मैं रिपीट कर देती हूँ। गुलाब ने गीले गमले में गुलाबी गुल गिनकर गाड़ दिए।
1: गुलाबी क्या?
0: गुलाब ने गीले गमले में गुलाबी गुल गिनकर गाड़ दिए। गुलाब ने गीले गमले में गुलाबी गुल गिनकर गाड़ दिए।
1: गीले गमले में गुलाबी गुल गिनकर गाड़ दिए।
0: चले मजा आपसे नहीं हो पाएगा, और कुछ कहेंगे?
1: नहीं, बस मैं कहना चाहता हूँ को कॉल कर देना, वो ज्यादा बेस्ट है, क्योंकि फिर कॉल लगती है तो अटेंड नहीं होती है, और अगर अटेंड होती है तो फिर वो आपको अगर आप कहेंगे शिकायत दे रहे हैं कि
0: अटेंड होती है तो क्या होता है?
1: डबलिंग वाइस में अभी भी डबलिंग हो रही है, मैं अपनी वाइस खुद सुनता हूँ।
0: चले जबरदस्त, थैंक यू सो मच, अपना बहुत सारा ख्याल रखिएगा। अल्लाह हाफिज जी, थैंक यू सो मच। और ये जो कॉल लगती है या नहीं लगती है, इसका मैं कुछ नहीं कर सकती, आई एम सो सॉरी, लेकिन मैं हमेशा ये कहती हूँ कि मैं कोई यहाँ पे फेवरेटिज्म बैठ के नहीं चला रही। अल्लाह के बंदो, अल्लाह को मानो और यकीन करो कि मैं कोई स्पेशल लोगों की कॉल नहीं उठा रही, लेकिन मैं तो ये ट्राई करती हूँ नए लोगों की कॉल लगे। देखें अब तो फिर मतलब कि जो लोग डेली कॉल करेंगे उनकी कॉल भी मैंने जो है ना लिमिटेड कर दी है, मतलब वो 3 दिन के बाद कॉल करेंगे। तो ये कुछ ऐसा रूल है, कुछ ऐसा सीन है। तो अब ये कॉल नहीं लग रही, और लग रही है तो ये हो रहा है तो वो हो रहा है, तो अब इसका क्या किया जाए मुझे बताएं ना। मतलब कॉल नहीं लग रही तो मैं कैसे आपकी आके कॉल लगाऊं, कोई यहाँ से जादू कर दूं, कोई रेडियो के टावर में कोई ऐसी स्पेशल सेटिंग कर दूं आपकी कॉल लग जाए, क्या किया जाए। चलो खैर कोई बात नहीं, नेक्स्ट कॉलर लेते हैं, कुछ ज्यादा लंबा हो गया, खैर कोई बात नहीं। नेक्स्ट कॉलर, हेलो।
2: हेलो, अस्सलाम
0: वालेकुम। अस्सलाम शमा किशोर, क्या हाल चाल?
2: शुक्रिया, अल्लाह का आप सुना।
0: मैं भी बिल्कुल ठीक ठाक अल्हम्दुलिल्लाह। मुझे बताइएगा कि टंग ट्विस्टर बोलने आए या गाना सुनाने आए?
2: शिकायत करने आए।
0: शिकायत? आपकी भी शिकायत है?
2: आपकी भी, मतलब कोई किसी भी?
0: सॉरी,
2: मैंने कहा आप और किसी ने इतनी शिकायत?
0: हाँ, अभी देखें, अभी जो लास्ट कॉल गई है ना, उन्होंने भी इतनी मतलब वो जब भी आते हैं वो शिकायत ही करते हैं, और अभी भी वो शिकायत ही करके गए। और बहुत सारे कॉलेज की शिकायत ये होती है कि हमारी कॉल तो लगती नहीं है और आप उठाती भी नहीं है।
2: नहीं, शिकायत वाले करनी चाहिए।
0: हाँ, शिकायत करनी चाहिए, लेकिन एक ऐसी शिकायत के जिसकी लॉजिक भी आपको पता हो, और फिर वो आप बार बार शिकायत करें ना, तो फिर ये बनती नहीं है।
2: अच्छा, तो मेरी शिकायत आप?
0: मैं क्या करूं?
2: मैंने कहा मेरी शिकायत सुनिए।
0: हाँ जी, सुनाई सुनाए, मैं बिल्कुल शिकायत सुनने के लिए यहाँ पे मौजूद हूँ आप सब लोगों की।
2: अच्छा, आपको पता है आपका शो कहीं लाइव चल रहा है?
0: हाँ, कहाँ पे
2: चल रहा है?
0: कहीं लाइव चल रहा है? नहीं, लाइव ये रेडियो पे चल रहा है, और कोई फेसबुक पे स्ट्रीमिंग नहीं है। हाँ, पोस्ट है वहाँ पे।
2: रेडियो के लिए मैं कर रहा हूँ।
0: स्ट्रीमिंग पे नहीं चल रहा है?
2: नहीं चल रहा अभी, कहीं जैसे लालकाना पे तो ये भी चल रहे हैं, कभी आपकी आवाज आ रही है तो कभी फोन चल रहे हैं, समझ नहीं आ रहा।
0: अच्छा, और सखर स्ट्रीमिंग भी नहीं चल रही है?
2: सखर तो नहीं चल रही, कल भी नहीं चल रही। आपको पोस्ट पे बताते हैं, आप वो तवज्जो नहीं देती।
0: چلے یہ ہم دیکھتے ہیں کہ کیوں نہیں چل رہی. بالکل آپ بتایا کریں. اور
2: آپ یہ بھی ریگولر لسنر ہیں, آپ کے آپ کے شو میں کیوں نہیں آ رہے, وجہ ہوگی نا کوئی.
0: یہ واقعی پوائنٹ کی بات کر رہے ہیں آپ, میں واقعی ایگری کرتی ہوں اس بات سے. اگر تو کوئی
2: آپ کو بتا رہے ہم جو ہے نا جو سن کر ہی آپ کے شو میں شامل ہوتے ہیں, ورنہ ایسے خام کا جو سنتے ہیں آگے دو پہنچ جائیں, کیا پتا کیا ٹاپک ہے کیا سوال ہے.
0: چالیس میں بالکل اس کو دیکھتی ہوں کہ یا اور اسٹیشنز پہ کیوں نہیں کنیکٹ ہو رہا ٹائملی. ہم اس کو ٹائملی بھی کنیکٹ کرواتے ہیں اور اسٹریمنگز پہ بھی جو ہے نا صحیح سے ہم دیکھتے ہیں کہ کیا
2: ایشو ہے. وہ بھی جو ہے نا وہ بھی آپ کو قسم اٹھانے کے لیے تیار ہو جائیں بھائی چلا جاؤ. جب کمنٹ آپ کرتی ہے وہ کمنٹ نہیں آتے, کوئی کالر آتا وہ نہیں آتا, سمجھ نہیں آتا شو چل رہا ہے یا کچھ اور.
0: چلے جی تھینک یو سو مچ فار یور کمپلین. اور کچھ کہنا چاہیں گے؟
2: شکریہ, تھینک یو,
0: تھینک یو سو مچ, بہت سارا خیال رکھیے گا, اللہ حافظ. اور دیکھیے کمرشل بریک ہے ہمارے پاس ایک چھوٹا سا, سو ہم کمرشل بریک لیتے ہیں اور واپس آتے ہیں کمرشل بریک کے ساتھ, اینڈ دین پھر کنٹینیو کرتے ہیں. اسٹے ٹیونڈ. ہر دن ہر پہر زندگی کی لہر, جی ایف ایم 88 نیٹ ورک, سندھ کی آواز.
3: اکثر والدین سوال کی دا ہیں تو جڑے اسا جے بارن کے پولیو ویکسین لگی چکی ہے تو ہانے بعد میں ان کے کیڑی ضرورت پڑے تھی. موجو نالو حافظ محمد اسلام نوناری ہے. ان جو جواب بالکل آسان ہے. یہ اسان جے کے بار ہن تا اسان جی معمولی غفلت جے کرے زندگی بھر معذور رہ جی وجن تھا. اگست میں 10 سالن تائیں جے کے بار آہن پولیو بوسٹر ڈوز جے کو آہے وہ لازمی لگ رہا ہے. پولیو جا کچھ اگر ذرات رہ جی بھی ویان اللہ جے حکم سان وہ ختم تھی ویندا, ہیں وہ بچو ہمیشہ جے لائے محفوظ رہندو, ہیں بین جے لائے بھی معذوری سبب نہ بنو.
4: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو,
5: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال.
4: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
5: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی.
4: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئے میں سور, چیل میں سور, رت جو گھٹ تھین, کمزوری, عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے, نارمل ڈلیوری پن کئی ونجے تھی. ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے.
5: ایڈریس اما آشیا اسپتال نوتکانی چوک ماتلی. ودیک معلومات لائے 2347-3241-230.
6: خوشخبری خوشخبری, صاف ای شفاف پانی صحت مند زندگی کی ضمانت.
7: اواں جے پنجے شہر ماتلی میں سندھ پیور ڈرنکنگ واٹر 1.5 سال کا خدمت کرے رہیو ہے. سندھ پیور ڈرنکنگ واٹر اعتماد جو نالو منرل واٹر اوزینیٹڈ یوریفیٹڈ
6: جے کو پیش کرے تو 330 ملی لیٹر, 500 ملی لیٹر, 1.5 ملی لیٹر پانی جی بوتل,
7: 6 لیٹر پانی جی بوتل ہے, بیو پانی جو بوتلوں متعارف کرائے رہیو ہے.
6: ان کا علاوہ اساں وٹ ریفل جی سہولت پن سستے اگتے موجود آہے.
7: اواں جے اعتماد کے قائم کندے اواں جی ضرورت جو خیال رکھ دے.
6: آفس ہو جائے یا گھر یا کاروبار, شادی ایں بین تقریبات لائے ہانی اساں سا رابطہ کرو. اساں وٹ ماتلی شہر واسل لائے ہوم ڈیلیوری جی سروس پن موجود آہے. ودیک معلومات لائے موبائل نمبر 0371-1800-3920.
7: ایڈریس سندھ پیور ڈرنکنگ واٹر, ویجو سونیری بینک, بدین روڈ, ماتلی.
0: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4.
8: چھا وہاں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
9: تپوئے جی ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
8: جے کو ہلے تو بنا بریک مسلسل.
9: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GFA मातली बदीन।
8: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
9: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
8: 0331252576।
9: जी हा, 2315525786।
8: GFM रेडियो नेटवर्क,
9: सिंध जो आवाज़।